بسم الله الرحمن الرحيم السلام عليكم اهون تيرنا باجاور هندونكان ادن ادوگراچي مي پروگرامكي ديريولما اكي دائراتكم بينوبانه مهم معلومات تهيمنا لاگين گنستي پروگرامي حكور هونهير فيوا كومي دوهگيس هندونو استوديو ايم وگوتون هوشالا دي پروگرامي مي ادوگراچي پروگرامكي تن پروگرام مي نوگڈی فنرن فشکن ديهگڈی تيريها همي كوري دانه مي گوتون هم ميدوگي پروگرام گه هيمنه باتاكا بالالوم گه كورين سلامت رکھا ترکم گے واحق دکا لمکی مہم کمی گے گتگا الگن فاحق کولا آدے مغمتی گے ہنگا حادثہ تہو گے واحق مدو سرانے کے سما تنکولے گینائیں دیکھے مونگ ابدے اما مغمتی گے سلامت رکھا ترکم سامال کن دن مکی مہم کمی ابدیس مگو گے افراتوں ہنگو مکی مہم کمی آدے دووا فراتکم ویس مغمتی گے گوائتکن حرمت ترکم ہت مکی مہم کمی گے گتگا فاحق کولا आधे में तो के प्रोग्राम का में ही मैंने कंकम के तेरे का फॉर्मूला को सिटी काउंसिल गुरुवार मुबारका आधे एक तुरंग साउथ एशिया पेरा स्पोर्ट्स रीजनल क्लासिफिकेशन वर्कशॉप का बैरम के फुर्सत होलवा लफाती एकमा कुले गुतम बलालाना आदि खिदमे मि बैगा मे दलगन मे बलालाने पासपोर्ट के खिदमत देन मेदुगे मौलो बैगा एलनीनो के सबुं राज्यं हुणु गदवानी कमा लफा कुरवेती समालकन देन जे कंत तक गुले गुतम बलालाना आदि गे तुरुं अवस्कले को मि बैगा गेजेट का कानूनी गुतम शाय कोफवाली उन तोगे मौलोमत आदि अदुगे खास मि बैगा काउंसिल तक मेदु कुरिय गेन देन हम जेफा कंकम के मौलोमत तक balalana arwan menge program ge meduge producer ki maryam atifatnan den program phoneum ge technical gotung heterikan deni ramla ibrahim program mi hushala deni organizer rashid arwan menge program ge mi kurin dannawali baitaka ke kuria mi dani riti lavataka ke ge hekamu program fishum ge gotung hama rit lave kinistena

0: اگر مکہ حصہ کی بس اللہ سبحانہ و تعالی انسان ایتے با فواحص تو گترے ورا مہم حصے اگر مکہ حصہ کم گوا کم فتا کی بس انسان گھش کن گترے گا مہم مسے کتے کو آگونا ونے
1: دتے مید کی فٹا دتے مید کی نے وے فائن دو ہے با آہالم ویج انکا بالی کم بس ویدانے فریدتا کی نے وے فتینی balita
2: haram sitangana fi fari bali bai
3: baiye no rega rangala nuni dunima bola parwe phonnani irukula ko hame kan gelitaani mien ollelima kyar ka me do hospital dan jeheni
1: asta bappa hama aslavs kommes ka me fari datta vedde
2: dine vi munaba
1: datta hospital dan jehe gadi handar netunima Nora gives come a duakus farida tehanda and nunetevia. Then you come a kumia do ehi, congirakunto hospital at Dani. Ehem vima
2: Ebuna Fariki, handanetuni. Egari jarakan dan jenny.
3: Then you him vis me darno. Omerund was Favaraka. Handana vis padala de mi humbuneno.
1: Denti puni Nora ke Farida ta muskuli viyeta. Nuane hene. Kaku buni wahaka etti.
2: Ewaani Farida ta maagi na kankama abhisthan jeti handana suni kama.
3: Vedane amai himvis. Nora. Hedung istiri kollam bida ninge.
1: Bappa. Farida ta haada rangale do.
2: Ah. Ekaala bihum varam maduwaan darfla. Darfula bapya ki nasib buri. Faridat kahala ogatari heo rangalumi kulibuni ma.
1: Bapya ngengeta Faridat kuridu ga vahaka dakka mun buni etche.
2: Kiketa buni?
1: Buni kuri ga varad deraveo. Kudja kuneti ma.
2: Ehenta?
1: Ekamaku miharu nuveo.
2: Kiwegen to Darfula naanta?
1: Nune. Ehin buni noora thirinun ho
2: a Faridata darful deke waral lobive
1: a enge ekama ku derai noora ga mamma noora deke lobinu ati
2: bappen hi wagot bununta
1: ale bune bala
2: aslu khoenas darful deke lobinu nikki nun kanne eden Tayar nu orang ko daria kuli buni ma, dengen orang jono gotong, kuena angaya badilek karnye.
1: Ti buni kihine?
2: Darful angat nu wisina ni bunai c.
1: Oh, buna bala, wisne ne?
2: Bapai was mikir inguni waraf faham. Wihoma gulgin, homo nangya na badala. ए दोस्वर कुरी मत भी आकांतत तकुं नफसानी को तुम वारा बड़ो असरे कुराने हो एकाल वागुता होगा एकाशिकिं वागुता एकंकं बफरवानु को विज्ञा तेरफ्लाई उन्ना गुलमा बस असर को फाने मिहा बड़ तिवाह के एक अधी तेरफ्ला कनु विस्ने
1: एकामा कुनोरा तिवाह का विस्ने तो ट्राई कुराना कोम्मे को तेव्यस मामा देके नोरा वारा लोबीवे